उधाई अदादेव इकतिये तोनाथ नजर गाल का तमीनिये तोना कंतीत नाक अर्गिने अथर्रिव्या इकतीने तोना तिकतेन ओरे इवास्तेने अरे इबकी हाविल इबारी इकाते अरे रबाब घ्वाब बाबारी इकाते बरे अरे अनोते तारे तियाते तियाइने तोना अदगिरतेन ओन ओरे इवासमाब ओन उतरगीत तम नफटगातीत हिमनी ओकी दाई अबिकन मलिया इसराइले ओधाई मजलिस कस्सू बेन ओरेव हिमनीत हेरीदन मलिया ओबोय यक्सेतीत इकरामा होय तमेने इगवाई दरगेबुअ इडेफाई हिंदी खीवअ हेतन बेउहावात ओकन तोशा एति खी असलेने तोनात मलिया सोताई हमीत सलतात्व फितर हडियेव तमेने तोनात बशुक बाकाय तारि यमे तकाय तोश बातमान लाकिन कसो ओरे वहरात इगिरमाव इरगदाव थोयव इबकी नेति की असलान तोयिन तोराव ओकी नाथन होय बाईशन फजिर ओकी नाथन होय तिम्हि इकत्येक बेतोन इबकी लिउन बग अरे तमान विल्ल तमान दाई शोनमान तिगिडातेकन शबन उकोलयोकन अयोकन अबिकन उम्बरू अंकनाय हसमति ईद इकते बेउहावात मसरे वाशी हसमे अंदे यर इसुरकिन इदार अंदे उरेव फिराय इसुरकिन इराबाभन इदार अंदे मसरे सनम कस्से हुकुम की ईक्वासे अंदे अने अंकना अकाते लाकिन उबोय इगवाय देफाय खी एफे अलामात इकते इंदे इगवा बराकना होय तेफेने सोयन अलामात ओबोय धनिये ओदोर असमे होकना अंदे मसरे वुहाश अंटिहो तून तुयत्तीत नसीबी इकतिम होकना किद्दे ओन ओम्बे इबकी शेतेन हविलका तास तासी इबकी अंकनाय ईदीत अफ्रितेने तोनाते उम्बरू कस्सोहो फरिद इकाते असरमा तीन ओकी इबकी फितर हडि तमतेन ईदीप इह अव्वली हमीर अकानका इगवाये सोकन फिरान ईदी तीन असरमाते हमीर दाम हडि तमीनीब का इसराइली धई इतकित इंदि ईदी बिह अव्वली मुकद्दस मजलिस तीन मसे ओम्बे असरमायन मुकद्दस मजलिस तीन एन एम्बेये अरीति तिकुइनून शगाबुएर नाथन बा शगामान ओन फतीरि ईद ईदान ओन ओम्बे ओकनाय अने तिगबीलातेकन मसरे वाशी असफराकै बेतोन शसीनि होकन ऊन ईद वहग्गि अबकायोकन तास्तासी अरे ईदान ओत्रिक वव्वली तुतम नफटगातीत हिमनीतीत तुतग्व गुरातीत हिमने ओकी यहडे तमतेने इबकी फतीरि कतीने तोनात बलीन एम्बे यसरम इगवायकन हमीरहन होय बीदायये तोनात हमीरि हडे तमीनीबक गिरबाब इकत्येक तर वहाशि तक इबकी इसराइले ओधई इतकित इंदि हमरानायती दामानहन बातमान तिक्वेर्नि मीनीक इबकी फितर हडि तमान इदि मलिया मूसा कस्से इसराइले सुरकिन वलिकियाय गालो दिफनात इंडिवायकन धाय रेव वासान अरे हसमतीत अर्गिन हरिदन
Hindi lead yaksanat utashi efe uboi amisna. Idefai hindi kiwa malle idaragi kiwa are shalikboi safan. Faji roki are galhan ugawyokna defa baha saman. Wankwana imasiri hash inte dhai giginiho ben oboi idefai hindi kiwa. Idaragi kiwa efe retit ben udefa hasami indi. Ukutsana are igawayekna shumsit ishuta hokna kidi. Barakwa yarakwa are enibhali dimab sinakirnat hai shagaman. Wash wankwana wadiayait iya hokna indiye shumteno on weed dimab idana. Yarakna barekna ratenho uid nandhokna ikate. Iadnek bare soyan tuntuna onkwanai hasamti idit karamata. Baru imasire itho masire bifin israelai gawa hasamiyait igawayen ishidhan dina edi. Malia udai nati Kuramianit asjidian. Aflai Israeli dhai onkwana Musawa Haruni Gebiwa Soyane Tona Idin. Bemuhawadi Tarabib onkwana Kasseyar Isurkina Masre Buhashib Idar. Faronib or Usurkina Tadayetib Ifinai Wapsib Ifib Abuke or Surkina oki idar. Masi urewi firai surkinahan kassa itodarna. Faronwa kassa idabtayahwa kassu masireb udhaywa wawadib ibarna. Kasto masireb washib are akira arti itmasaw. Gawu galhan hoy ayab bikaib dayab kiki. Faron Musawa Haroni Dhaiwa Hawadib Digotiait Firana Udhayu Ishinat Israeli Erau Gebokna Hai Gigana Difna Tona Tutariunet Itena Onkwana Abidna Tona Tutidinet Itena Anotekwa Tiatekwa Eshekwa Yaksanat Gigana Difna Lakin Giktenho dharnahib idih. Imasri odhai willa washi giginet tona hoy yariuna. Bara barak bidgiginek hinin kassan iyiniyat idin. Aflai udhai ajinuhna hamir hoy baashaw yakisiyan. Yarkayahna ki ifiyakna. Wajin hoy hitikne tedahan halakayib. Ikasisna Israeli Musa Soyanet Tona Idina Guida Gaddi Ashtetibua Dimaraiwa Halakabua Imasriye Yariuna Onkwana Imasri Odhai Hamoisen Ikwas Bara Hoy Yariunet Tona Hina Afilai Israeli Imasri Isalibna Israeli Ramsise Sukkot Okik Ragadaye Ibabian Asagur Shi Alfab Iktinda Ifin Tamatua Enisrikawa Hoy Hasab Kikin Gwidadhai Warehan Geb Gigian Gwidat Yatua Anotua Shabhan Gebuna Hai Gigian Wajin Bara Masire Ha eane fitra hadiye are kek idin. Bara masire iskwenait pajin hamrab kik. Igaroyuhna dhai marit hai isomirni daman are mirab kikin. Benhub israeli masire ikwirne idaman fadikshewa mai tamunwa hawla iktin. Ben ifadikshewa mai tamunwa. Haula agyamyanu kasta onkwana udhai tigabila masire ifirana.
ونقنا بهم هوات باري مصري افري تونا اقوات اوم هوات اري كسا اسرائيلي ونقناي همو استيب ايقودنت توناتي هاروك ييني اوتاس هن بيت تونا ساكي اندي ونقنا موسى و هاروني دهاي و امبارا ويدي حق اكاتين ودهي اقربا هوي تامي كيدين باراك دلب احاب تكاتين اكشيا كشبتت هاري هوي تاميني تونا ادگرين لكن شالك دوري ويباب كنا و اكراي كنا و هوي تامي كيدين إباكي قال غوي تويته تماميني وغوي براب أري توشا بامهلان ميتات غاتن باكتان كسا إسرائيلي إباكي اون ويد إيديني تونات غربتك غيبوكنا قريب ونقناي ويد إيتيب هريوك برو إباكي وديو إيفين إراباب كنشيبه تونات مليا بارو وهاشي فراي اوتاكي تشاببني تونات كواشاب باكاي تك هوي كتاميا اونوهاك اوكنا وهاشي دهيوا اقربا اقيبوكنا اكويروا كسيكنا متياييني ايدي افلاي كسا اسرائيلي ونقنا موسى و هاروني قيبيوا سوياني تونا كستو ايدين بين أمبي أوكنا ونقنا إسرائيلي مصري وهاشي وديشي إسفارة إني ندهيوني داينا نسري أوكنا أكو بيت تناتيب إمباليب تمفرتيب ندي تونة نسري ويتوكنا داينا شالله هوي تميرنا تهارونينا كشالله هوي تميرنا أطونا أمباتو إمباليب هوي نديتو أري سؤالوا رات تيوا نادي باريتا كهيك واسابيب ايدني نايب امبريو امبالي بمسيو داينهون